0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संविधान सभा सदस्य माननीय कृष्ण कुमारी परियार पोखरा नदीपुर।
2: नेपालीहरूको मान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सामाजिक व्यक्तित्व कोपिला पोखरेल पोखरा महानगरपालिका वडा नम्बर 14। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27599।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कुलमाया पौडेल छेत्री प्रगति आमा समूह पोखरा 8।

0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लक्ष्मी राणा भाग पोखरा 26 विजयपुर।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: समाजसेवी एवं पर्यटन व्यवसायी लीला सुवेदी पोखरा 6 बैदाम।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पूर्व अध्यक्ष महाकाली बराल महिला विकासका लागि आमा समूह पोखरा 7 मासपार। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
2: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: साथी हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
2: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 9841698044 9841698044 र 9811489475। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सामाजिक व्यक्तित्व मैना ओझा पोखरा महानगरपालिका वडा नम्बर 12 कुनर।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: महिला नेत्री मन्दरा ढकाल नेपाली कांग्रेस।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभ चिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मन्जु नेपाली वडा सदस्य पोखरा महानगरपालिका वडा नम्बर 16 बाटुले चौर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नेपालीहरूको मान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सामाजिक व्यक्तित्व, शिक्षा सेवी, त्रिपुरेश्वर राज त्रिपाठी।
2: नेपालीहरूको मान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: टीका देवी अधिकारी, सामाजिक व्यक्तित्व, पूर्व अध्यक्ष, मासबार आमा समूह, पोखरा सात मासबार।
2: नेपालीहरूको मान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गायत्री गुरु, ठाकुर प्रसाद बराल, पोखरा महानगरपालिका, वडा नम्बर 7, मासबार।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अम्बिका जुस हाउस, राष्ट्र बैंक चौक, पोखरा।
2: नमस्ते, म अञ्जना कार्की, बाल शिक्षा पी स्कूलकी संस्थापक सदस्य साथै हृदयको आवाजको उपाध्यक्ष। आउँदै गरेको विजयादशमी तिहार तथा छठको पावन अवसरमा बाल बालिका, अभिभावक तथा सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
3: नमस्कार, म लोक तथा दोहरी गायक विजय केसी। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, आफन्तजन, शुभेच्छुक तथा गीत संगीत प्रेमी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विजय कुमार प्रधान, कार्यकारी निर्देशक, बाल कल्याण संस्था, पोखरा 18, सेदी बगर।
4: हेलो,
5: हजुर, सन्चै कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बानिया शपिङ सेन्टर, संस्थापक संचालक प्रेमबहादुर बानिया, फुलबहादुर बानिया, नेत्र बानिया, पोखरा महानगरपालिका, वडा नम्बर 16, लामा चौर। हामी कहाँ खाद्यान्नको होलसेल तथा खुद्रा व्यापार गरिन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, लगानीकर्ता, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वसन्त तिमिन सिन्हा, अध्यक्ष, बाटुले चौर, काली लेक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा 16।
9: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक वर्ग, अभिभावक, विद्यार्थी भाइ बहिनीहरू लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भवानी बराल, संस्थापक एन्जल्स मन्टेश्वरी, पोखरा 7, मासबार।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, राजनीतिज्ञहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माननीय भीम कार्की, गण्डकी प्रदेश सभा सदस्य, गण्डकी प्रदेश।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विजयराज आचार्य, अध्यक्ष, गुप्तेश्वर गुफा व्यवस्थापन समिति, पोखरा, छोरेपाटन सत्र। विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: वडा अध्यक्ष विष्णु बराल, पोखरा महानगरपालिका वडा नम्बर 5 एवं परिवार।
0: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर 6 एवं परिवार।
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत

0: पाक्ने बेलामा रस सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: विकृति विसंगति रहित चाड़ पर्व मनाओ, समयमै कर तिरौ, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौ, निरोगी बनौ, चौपायहरू जथाभावी छाडा नछाडौ, सके आफ्नो वरिपरि सफा गरौ, नसके पनि फोहोर नगरौ। ओडा दक्ष बोधराज कार्की, पोखरा महानगरपालिका, ओडा नम्बर 14।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै यी चाड़ पर्वले सकारात्मक ऊर्जा प्रदान गर्दै सामाजिक भावनाको जागृत हुँदै सामाजिक अभियानतर्फ सबैलाई लाग्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु। सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङ।
4: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दीपा गौतम संचालक, एसके भूपू सैनिक ज्वेलर्स पोखरा,

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडा अध्यक्ष देवकृष्ण पराजुली, पोखरा महानगरपालिका, ओडा नम्बर 4।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: ध्रुव सिंह खड्का, संस्थापक तथा पूर्व अध्यक्ष, राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दिल्ली प्रसाद शर्मा, कार्यकारी निर्देशक, चिल्ड्रेन नेपाल, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
3: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
3: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 98461-96844, 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं। विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओडाध्यक्ष दिवसमान प्रधानंग, पोखरा महानगरपालिका ओडा नम्बर 2 एवं परिवार।
4: नमस्कार, म दुर्गा देवी बस्नेत, पोखरा महानगरपालिका वार्ड नम्बर 19 को वडा सदस्य र शुक्ला साहित्य प्रतिष्ठानको अध्यक्ष। सम्पूर्ण पोखरा महानगरपालिका वार्ड नम्बर 19 का वडावासीहरू र शुक्ला साहित्य प्रतिष्ठानका सम्पूर्ण आजीवन सदस्यज्यूहरू, आमा समूहहरू, संघ संस्थाहरू, मेरा शुभेच्छक शुभचिन्तकहरू, इष्टमित्रहरू, सम्पूर्णमा विजयदशमी, शुभ दीपावली, नेपाल सम्वत, छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गुप्त कालिका समीक्षा सुन चाँदी पसल, बागलुङ बस पार्क, पोखरा, प्रोप्राइटर लोकबहादुर सुनार लोकेश

0: विजया दशमी शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: ओडा अध्यक्ष किरण बराल पोखरा महानगरपालिका ओडा नम्बर 13 एवं परिवार
2: नमस्कार म माधव तिवारी नेपाल हवाई खेलकूद संस्थाको अध्यक्ष विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू दाजुभाइ तथा दिदीबहिनीहरू सहित प्यारागाडीमा सहभागी हुने सम्पूर्ण देश विदेशका पाहुना महानुभावहरूलाई विजयादशमी तथा शुभ दीपावलीले सम्पूर्ण पाहुनाहरूलाई हर्ष उल्लाससहित मनाउने अवसर मिलोस् म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्बत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रिपुमर्दन थापा अध्यक्ष महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामा चौर गंगा कुंवर महिला उपसमिति संयोजक महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामा चौर
4: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेजुंगा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 98 1162 63 983 98 5 50 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।

0: नेपालीहरूको मान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मंजू नेपाली वडा सदस्य पोखरा महानगरपालिका वडा नम्बर 16 बाटुले चौर।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: नवराज बराल, जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति, कास्की पोखरा।
3: स्टडी एब्रोड, जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 98560325, 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओमनाथ अधिकारी, सचिव श्री केदारेश्वर महादेवमणि सेवाश्रम समिति।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कृष्ण घिमिरे सुनार प्रोप्राइटर पञ्चासे सिद्ध बराहा ज्वेलर्स पोखरा 8 रत्नचोक। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, लगानीकर्ता, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पार्वती पनेरू अध्यक्ष ढाका चोली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।
2: विजयादशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: वडाध्यक्ष प्रकाशमान उदास पोखरा महानगरपालिका वडा नम्बर 3 एवं परिवार।
2: विजयादशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष पूर्णबहादुर गुरुङ पोखरा महानगरपालिका वडा नम्बर 27 एवं परिवार।
0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू रेडियो सफलतासँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सरोकार राख्ने व्यक्तित्वहरू साथै रेडियो सफलताका समग्र शुभचिन्तक श्रोताहरू विज्ञापनदाता लगायत सम्पूर्णमा देवी दुर्गा भवानीको शुभ आशीर्वादले सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रबन्ध निर्देशक दुर्गा अधिकारी तथा सम्पूर्ण रेडियो सफलता परिवार। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विकृति विसंगति रहित चाड पर्व मनाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिऊं, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। वडाध्यक्ष राममोहन आचार्य पोखरा महानगरपालिका वडा नम्बर 7।
2: नमस्कार, म

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व को अवसर में संपूर्ण ओडावासी आमा बुआ दाजुभाई दीदी बहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेश में रहन्भा संपूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनी हार्दिक मंगलमय शुभकामना व्यक्त करद।
1: वडा अध्यक्ष रामकाजी गुरुङ पोखरा महानगरपालिका वडा नम्बर 23 एवं परिवार
2: नेपालीहरुको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्व को पावन अवसर में हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन ग्राहक वर्ग शुभचिन्तक सामाजिक क्षेत्र में क्रियाशील व्यक्तित्वहरु र देश विदेश में रहनु भएका सम्पूर्ण दाजुभाई तथा दीदी बहिनीहरुमा सुख शांति समृद्धि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर रामचंद्र रामदाम सानुभाई आरपी ज्वेलर्स रत्नचोक 8 पोखरा हामी कहाँ आकर्षक गरगहना अर्डर बमोजिम सुफत मूल्य में उपलब्ध छ।
0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग
3: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275900।
4: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व को अवसर में सम्पूर्ण ओडावासी आमा बुआ दाजुभाई दीदी बहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेश में रहन्भा सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विकृति विसंगति रहित चाड़ पर्व मनाओ समयमै कर तिरौ सभ्य नागरिकको पहिचान दिऊ योग गरौ निरोगी बनौ चौपायहरू जथाभावी छाडा नछाडौ सके आफ्नो वरिपरि सफा गरौ नसके पनि फोहोर नगरौ। वडा अध्यक्ष रुद्रनाथ बराल पोखरा महानगरपालिका वडा नम्बर 8।
5: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सागर शेरचन कार्यालय प्रमुख साल ट्रेडिंग कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश पोखरा।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विष्णु गुरुङ जी संस्थापक मन मन्दिर पोखरा।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: विकृति विसंगति रहित चाड पर्व मनाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौ, निरोगी बनौ, चौपायहरू जथाभावी छाडा नछाडौ, सके आफ्नो वरिपरि सफा गरौ, नसके पनि फोहोर नगरौ। ओडा दक्ष बोधराज कार्की, पोखरा महानगरपालिका, ओडा नम्बर 14।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै यी चाड पर्वले सकारात्मक ऊर्जा प्रदान गर्दै सामाजिक भावनाको जागृत हुँदै सामाजिक अभियानतर्फ सबैलाई लाग्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु। सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दीपा गौतम संचालक एसके फुपू सैनिक ज्वेलर्स पोखरा।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौ, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौ, निरोगी बनौ, चौपायहरू जथाभावी छाडा नछाडौ, सके आफ्नो वरिपरि सफा गरौ, नसके पनि फोहोर नगरौ। ओडा अध्यक्ष देवकृष्ण पराजुली, पोखरा महानगरपालिका, ओडा नम्बर 4।
2: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: ओडा अध्यक्ष डकनाथ कणेल, पोखरा महानगरपालिका, ओडा नम्बर 31 एवं परिवार।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ध्रुव सिंह खड्का संस्थापक तथा पूर्व अध्यक्ष राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: दिल्ली प्रसाद शर्मा कार्यकारी निर्देशक चिल्ड्रन नेपाल पोखरा।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: नारायण शर्मा अध्यक्ष टाइगर ग्रुप अफ पोखरा।
0: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पम्फा देवकोटा संस्थापक संचालक दीप आइसक्रिम उद्योग पोखरा 26 बुढी बजार।
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: परशुराम पहाडी अध्यक्ष तालबाराही मन्दिर गुठी संरक्षण समिति पोखरा।
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पीताम्बर बराल अध्यक्ष पुष्करेश्वर महादेव मन्दिर व्यवस्थापन समिति पोखरा 7 मासपार।
2: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पार्वती पनेरू अध्यक्ष ढाका चोली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा।

0: सम्पूर्णमा नमस्कार, म प्रेमराज अधिकारी, प्राचार्य अक्सफोर्ड स्कूल पोखरा 13 भाँगापाटन कास्की। विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी साथीहरू, शुभचिन्तक र सम्पूर्ण सरकारवालाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा श्रद्धालु भक्तजन, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कुण्डरी बराल, अध्यक्ष, श्री राम मन्दिर व्यवस्थापन समिति, बिरौटा। विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: वडा अध्यक्ष पूर्णबहादुर गुरुङ, पोखरा महानगरपालिका, वडा नम्बर 27 एवं परिवार।
2: विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, रेडियो सफलतासँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सरोकार राख्ने व्यक्तित्वहरू, साथै रेडियो सफलताका समग्र शुभचिन्तक, श्रोताहरू, विज्ञापनदाता लगायत सम्पूर्णमा देवी दुर्गा भवानीको शुभ आशीर्वादले सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रबन्ध निर्देशक दुर्गा अधिकारी तथा सम्पूर्ण रेडियो सफलता परिवार। विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: वडाध्यक्ष प्रकाशमान उदास, पोखरा महानगरपालिका, वडा नम्बर 3 एवं परिवार।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: प्रेमबहादुर भुजेल, सभापति, अर्बुदरोग निवारण संस्था, कास्की।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: प्रेमबहादुर जीसी, अध्यक्ष, सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति, सराङकोट, पोखरा। विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: वडाध्यक्ष प्रेम प्रसाद कर्मचार्य, पोखरा महानगरपालिका, वडा नम्बर 11 एवं परिवार।

0: सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार चौतर्फी सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
2: नमस्कार, म रामचन्द्र पौडेल महर्षि गुरूकुल वेद विद्याश्रम पोखरा 3 नदीपुर नारायण थानको अध्यक्ष, नारायण थान धार्मिक क्षेत्र विकास समितिको सल्लाहकार र सनातन धर्म सेवा समिति काशीको सचिव। यहाँहरू सम्पूर्णमा विजयादशमी, शुभ दीपावली, नेपाल सम्मत छठ पर्वको मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: विकृति विसंगति रहित चाड़ पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिउं, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। ओडा अध्यक्ष राममोहन आचार्य, पोखरा महानगरपालिका, वडा नम्बर 7।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: रामप्रसाद बस्ताकोटी, जिल्ला अध्यक्ष, ब्राह्मण समाज नेपाल कास्की।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सावित्री बराल सिग्देल, संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा सात मासबार।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सागर शेरचन कार्यालय प्रमुख, साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, गण्डकी प्रदेश, पोखरा। विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडाध्यक्ष सहारा प्रधान, पोखरा महानगरपालिका वडा नम्बर 1 एवं परिवार।
3: विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामकाजी गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर 23 एवं परिवार।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, ग्राहकवर्ग, शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर रामचन्द्र रामदाम सानुभाइ, आरपी ज्वेलर्स, रत्नचोक 8 पोखरा। हामी कहाँ आकर्षक गरगहना अर्डर बमोजिम सुफत मूल्यमा उपलब्ध छ।
3: विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विकृति विसंगति रहित चाड पर्व मनाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिऊ, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। वडा अध्यक्ष रुद्रनाथ बराल, पोखरा महानगरपालिका वडा नम्बर 8।
5: मानिस हराएको अत्यन्त जरुरी सूचना। पोखरा महानगरपालिका वडा नम्बर 7 रत्नचोक निवासी सगुन नेपालीका 31 वर्षका छोरा पुनः नेपाली यही असोज 8 गते बेलुका 8 बजेदेखि सम्पर्कविहीन भएको हुँदा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय तथा आफन्तलाई खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। हराएका व्यक्तिको विवरण गहुँ गोरो वर्ण तथा 6 फुट हाइट, सुन्तला कलरको स्कुटर सहित निलो जीन्स पेन्ट र मरून कलरको टी शर्ट लगाएका व्यक्ति रहेका छन्। फेला पार्नुहुने महानुभावले 97045567850 सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: नमस्कार, म शारदा बस्नेत, संस्थापक अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम पोखरा 16 बाटुले चौर कुर बिरुवा नेपालीहरूको महान पर्व विजयादशमीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नवदुर्गा भवानीको आशीर्वाद सहितको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दुर्गा भवानीले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुस्वास्थ्य र दीर्घायु प्रदान गरून्, शक्ति प्रदान गरून् र सबैलाई एउटा हर्ष उल्लासमय र सुखमय जीवन पनि प्रदान गरून्।
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: शोभा नेउपानी पाण्डे अध्यक्ष महिला पर्यटन व्यवसायी संघ नेपाल तेवान।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र शुभचिन्तक अभिभावक विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: प्रेम प्रसाद चापागाई प्रधान अध्यापक देव बहादुर घटाने अध्यक्ष श्री कृष्ण मावि मासपार साथ पोखरा।
3: नमस्कार, म श्याम बहादुर श्रेष्ठ गण्डकी प्रदेश सेपाक ताक्रो संघको अध्यक्ष। आउँदै गरेको नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू एवं खेलकुद प्रेमीहरू, विभिन्न तहका खेल संघका पदाधिकारीज्यूहरू, खेलाड़ी भाइ बहिनीहरू लगायत सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली छठ र नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र शुभचिन्तक अभिभावक विद्यार्थी लगायत विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: श्रीराम आचार्य प्रधान अध्यापक बिन्दवासिनी मावि पोखरा 19 बाटुले चौर।
4: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्टमित्र आफन्तजन शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सागर शेरचन कार्यालय प्रमुख साल ट्रेडिंग कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश पोखरा। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सहारा प्रधान पोखरा महानगरपालिका वडा नम्बर 1 एवं परिवार।

0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओडा अध्यक्ष रामकाजी गुरुङ पोखरा महानगरपालिका ओडा नम्बर 23 एवं परिवार
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र आफन्तजन ग्राहकवर्ग शुभचिन्तक सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर रामचन्द्र रामदाम सानुभाइ आरपी ज्वेलर्स रत्नचोक 8 पोखरा हामी कहाँ आकर्षक गरगहना अर्डर बमोजिम सुफत मूल्यमा उपलब्ध छ।
0: विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी पार्टी प्रतिनिधि नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विकृति विसंगति रहित चाड पर्व मनाओ, समयमै कर तिरौं, सभ्य नागरिकको पहिचान दिउं, योग गरौं, निरोगी बनौं, चौपायहरू जथाभावी छाडा नछाडौं, सके आफ्नो वरिपरि सफा गरौं, नसके पनि फोहोर नगरौं। वडा अध्यक्ष रुद्रनाथ बराल पोखरा महानगरपालिका वडा नम्बर 8
3: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सावित्री बराल सिग्देल संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा 7 मास्तार

0: कस्तो लागिरहेछ त लोड
1: हेर्दै आउँदा
2: एक्सन

0: नेपालीहरुको मान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुचित तामाङ, वडा सदस्य, पोखरा महानगरपालिका, वडा नम्बर 13, पोखरा।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हामी हाम्रा शुभचिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, राजनीतिज्ञहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: सुरेन्द्रमान बिजुक्षे, नगर सभापति, नेपाली कंग्रेस, पोखरा महानगरपालिका, पोखरा।
4: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, लगानीकर्ता, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष तारा ढकाल बराल, सफलता महिला कृषि सहकारी संस्था लिमिटेड, पोखरा 7 मासबार।
6: विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: वडा अध्यक्ष तोरण बानिया, पोखरा महानगरपालिका, वडा नम्बर 15 एवं परिवार।
8: नमस्कार, म एकराज नेउपाने, म राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्लाको वरिष्ठ सदस्यको रूपमा काम गर्दैछु। त्यसै गरी मेरा व्यवसायहरू पोखरा जाबा कफी हाउस, जसले कफीको क्षेत्रमा धेरै काम गरिराखेका छ। त्यसै गरी म स्टुडियो अपार्टमेन्ट सञ्चालन गर्छु। त्यस्तै विभिन्न खालका व्यवसायहरू मैले सञ्चालन गर्दैछु भने राजनीति र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहिरहेको छु। विजया दशमी तथा शुभ दीपावली, छठ लगायतका पर्वहरूको यहाँहरू समस्त नागरिकहरू, समस्त दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
9: नमस्कार, म युवराज बराल, आरबा मणिदीप संस्थाको संस्थापक सचिव, सम्पूर्ण मणिदीपवासीहरू, आरबावासीहरू, जो जो योसँग सम्बन्धित हुनुहुन्छ अथवा देशभरिका सम्पूर्ण भक्तजनहरू जो जहाँबाट पाल्नुभएको छ र यसलाई जान्नुभएको छ, अनुभूति गर्नुभएको छ, उहाँहरू सबैलाई विजया दशमीको शुभकामना। भगवती माता, महाकाली माताले, नवदुर्गा माताले यहाँहरूको जीवनमा सद्विचार उत्पन्न गर्न सकोस्, भगवती माताको कृपा रहोस्, विजया दशमीको शुभकामना सबैमा पुगोस्।
10: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभ चिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युवराज बराल, सञ्चालक, न्यू होटल नेचरल्याण्ड, पोखरा 17, ड्याम साइड।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
1: विजय कुमार प्रधान, कार्यकारी निर्देशक, बाल कल्याण संस्था पोखरा 18, सेदी बगर।
2: नमस्कार, मेरो नाम बलराम गिरी, म फेवा डुंगा व्यवसायी समितिको अध्यक्ष। विजय दशमी, शुभ दीपावली, छठको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु। र यो चाहिँ यो फेवा तालमा अब डुंगाहरू सैर गर्दै मन्दिर जानको लागि यहाँहरू आउनुहोला, किनभने अलिक सुरक्षित यात्राको लागि पनि हामी चाहिँ अनुरोध गर्न चाहन्छौ। र यो दशैं र तिहार र छठको समयमा यहाँ चाहिँ बढ़ी मात्रामा चाहिँ तीर्थयात्रीहरू अथवा दर्शन गर्न आउनेहरू, फेयाताल सायर गर्नेहरू सबै आइदिनुको लागि अनुरोध गर्न चाहन्छु।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अम्बिका जुस हाउस, राष्ट्र बैंक चौक, पोखरा।
3: नमस्ते, म अञ्जना कार्की, बाल शिक्षा पी स्कूलकी संस्थापक सदस्य साथै हृदयको आवाजको उपाध्यक्ष। आउँदै गरेको विजयादशमी, तिहार तथा छठको पावन अवसरमा बाल बालिका, अभिभावक तथा सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
4: नमस्कार, म लोक तथा दोहरी गायक विजय केसी। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, आफन्तजन, शुभेच्छुक तथा गीत संगीत प्रेमी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल आश्विन महिनाको 29 गते बिहिबार, ईस्वी सम्वत अक्टोबर 15 तारीक सन् 2026, श्री शाक्य 1948 नेपाल सम्वत 1146 रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। शरद ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन शुक्ल दुर्गा पक्ष चलिरहेको छ। आज आश्विन शुक्ल दुर्गा पक्षको पञ्चमी तिथि रातिमा 1:43 त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा ज्येष्ठा अहोरात्र रहनेछ। विष्कम्बाद योगमा आयुष्मान 40 घटी 8 पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ। करणमा बब अहोरात्र रहनेछ। आनन्दादि योगमा आज कालयोग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिन मान 28 घटी 43 पला अर्थात 11:31 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 6:04 रावण मुहूर्तमा हुनेछ भने सूर्यको साँझमा ठिक 5:33 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 9:23 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 7:45 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्दीले होच्याउने खिसीटिउरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन सक्छ, चनाखो हुनुपर्नेछ। आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न निकै गाह्रो हुनेछ। बेकारको तर्क वितर्कमा दिन बित्ने परिस्थिति पनि बन्न सक्छ। हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने दिन आज रहेको छ, तर रिस आवेग क्रोधको पारो छिट्टै चुरिन सक्छ, त्यसमा तपाईँ संयमित हुन आवश्यक छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज सांसारिक सुखप्रतिको झुकाव बन्नेछ। जुनियर स्टाफको अभावमा कारोबार प्रभावित बन्न सक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सक्नुहुनेछ। प्रेमभाव, शान्त वातावरण, खुशी र सद्भाव कायम रहनेछ भने कनिष्ठ नातेदार अथवा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुनेछ। अलि धेरै मेहनत गर्नुपर्ने दिन आज रहेको छ, किनकि आज गरेको प्रयासले भविष्यका लागि राम्रो